0: السلام علیکم اینڈ السلام علیکم ورحمۃ اللہ وبرکاتہ. زما خوگو خویندرونو مات د ټول جہان گران زما د اشما کاسمیٹکس پاکستان اوریدونکو گران مینوالو تاسو ټولو تا ډیر ورځې بعد د جمعې مبارکه ورځ باندې ویلکم په خیراله اور ستړی مشی وایما گران مینوالو ماته ویل کی تاسو قربا کرام خان اور تاسو د وخت زما آواز الحمدللہ زما د سټوډیو اشما سټوډیو پېښور نه بالکل براہ راست اور د جمعه پورس باندې وات او سر سحر ټایم کې چکم دین او آغا د مفتی مولانا قاری عبید صاحب زمونږه چکم د جمعه د شپې ریکارډډ پروگرام او آغا بچلی دو په 400 نو شیرا اور دبنګ ریډیو باندې اور باقی دین علاوه امن ریډیو ټانک امن ریډیو کرک گلوبل ایف ایم 91 او لکی 88 یعنی لکی مروت ریډیو باندې بتاو سره زمونږه مولانا قاری حافظ ظهیر سے پروگرام کولو خو بیگا چکم دے نو آغا زمونگا مفتی مولانا قاری عبید سے پروگرام لراغلے نو یعنی بیگا چکم دے زما آغا سرا سا پروگرام شوے نو آو دا دینا علاوہ چکم دے دا زمونگا کم حافظ ظہیر بھائی دے چکم ٹانگ کرک ریڈیو بانے پروگرام کولو نو بنو کی چکم دے زما پا خیال چے دا سگنل بندش دے آو دا سگنل ایشو دا نیٹورک چکم دے نو آغا بند دی نو دا اغی دا وجه چکم دے اغوی سر رابطہ نکی دا او دا دا بیگان چکم دے نو منگا زاند ریڈی کردے ہو که یار چر تک مولانا صاحب سر رابطہ نکی گی نو بیا بز پخپل بانے پروگرام کو بیا میں ویچ یار ریکارڈڈ پروگرام با اولی گو ریکارڈڈ پروگرام با دا اغوی او چلی گی او دیر دا سی خلق بھئی چی آغا کی دیشی مولانا صاحب سر مین محبت کی او دا اغوی پا تم باندے ناس وی کنا خو بیا ما ته زما د خپل خويندرونو هغه خبر را یاد شو چې اکثر زما رونو خويندې ما ته وایي چې کرام به زمونږه د جمعه په ورځ باندې چوټي وي صرف د جمعه په ورځ مونږه د سهارې پروګرام اورېدې شو ځکه چې باقی هفته اتوار پیر منګل بوج جمعرات دا مونږه مدرسو ته ځو او د جمعه په ورځ باندې تاسو چې کوم دی نو غیر حاضر یې نو ډېره موده بعد بیا وایي مونږ ستاسو آواز اورو که چرته د مدرسې چوټیانې راشي یا چرته زمونږ امتحانات راشي نو بیا سهار ټایم کې مونږ ستا پروګرام واورو ستا آواز واورو ګینې اسې مونږ وایي ستاسو آواز او پروګرام نشو اورېدی ما وایي چې بس دا د جمعې دا زمواریم په سر باندې والو چې کله زمونږ دا مشران نه وي یا الله دې نه کړي زمونږ دا مشران پروګرام ونه کړي نو بیا ما یې راشه په خپله پروګرام کوه خبر میں دا کول آج ڈیر مدباد دا جمعے پا ورز بان استاسو خدمت کے حاضر یما بختور ورز دا برکتی ورز دا منگا ہم پخپلو دواغانو کے چکم دینو یاد ساتی پخپلو خپلو عبادتونو کے او باقی زندگی دا جون دے منڈی وی لگیا دے دا اسکولونو دا خلکو خوچوٹیانی دی او دا مدرسی دا خلکو را دا پتہ نیشتا چیر دا آغوی با چوٹیانی وی اور کا چوٹیانی بنی بی کنا خو چې څومره زموږ خویندې رونه کشران مشران ایجوکیشن سره تعلق ساتي نو د هغوی د ټولو تقریبا چې کم دی نو هغه چوټیانې دي او د مدرسو د ترتیبو سره الله علم دی هغه به زما دغه رونو خویندو ته ښه پته وي چې کم مدرسو ته ځي راځي چېره د هغوی چې کم دی نو په کم ټایم کې به چوټیانې کیږي اور په کم ټایم کې چې کم دی نو د هغوی به مطلب لکه د دې اسکول والا په شانتي سبقونه پمنډ وی او پکم ټایم کې به په آرام وی دا اوس موږ ته پته نشي خو دې کې هیڅ شک نشته چې ګرمۍ ده او په کار ده چې په ګرمۍ کې داسې لګي لګي چوټیانې شروع شي او د ګرمۍ دغه سخت میاشت هم ده یعنی په شکل چې کوم ورته موږ وایو کنه نو هغه شروع شوه دی اور بس دا هم سخت میاشت ده دینه بعد چې کوم دی نو بیا لګ گزاره کیږي اور داسې ګرمۍ ده داسې ګرمۍ ده کپلار چرته رواني او څوک دي د الله درزاده پاره گاڑی ته روخي جو لو چرته کوزوي نو هغه چر روخي جنو بس اول خبره بدر ته امدا کوي چر ډیره زیاته ګرمي ده نو بس مونږ ورته وایو چر د الله د طرف نه ده نو بس الله رب ال عزت دې پکې خیر راواچي او بس دا ژوند هم داسې تیر شو کده چا 50 کال ژوند ده کده چا 60 کال ژوند ده کده چا 10 کال ژوند ده نو بس عمدہ خبری چکم دے وقت سرا سرا راضی گرمی دا او یخنی دا گرمی دا اور یخنی دا کنا بس دا نظام دے سسٹم دے روان دے خو بہرحال اللہ رب العزت بیام انسان لا ہمت اور کئی کنا پدی گرمی کم کمونگا اگورو نو چرتا کمونگا تنور والا نا روٹے یخلو کچرتا مونگا دا اوٹل والا نا چکم دے نو آغا سالن خلو نو اگورو بیا چیر مطلب آغا سمر پا گرمی کی لگیا دی کارو نا کئی کورونو کې مطلب زنانو ته وګورو هغه په کچن کې لګیا دي په دومره سخت ګرمۍ کې چې کم دی نو هغه کوکینګ کوي کنه نو بهرحال الله رب العزت انسان له چې کم دی هغه همت ورکړی دی او انسان چې کم دی نو هغه برداشت کولی شي. او چې کلم په زندگی کې انسان د ځان نخکته خلکو ته ګوري کنه نو بیا همیشه دا شکر گزار وي. او چې کله انسان کې د شکر مادر علا نو دا بیا همیشه خوشاله وي. نو د خوشالۍ د پاره بته د الله شکر وباسي او د شکر د پاره بته د ځان لاندې خلکو ته ګوري. چې مطلب او د سر د پاسه سرشتا مونږ پښتانه یو خبره کوو کنه چې د سر د پاسه سرشتا نو چې څنګه د یو بل د پاسه بره سهولتونه شته بره کورنۍ شته بره خلک شته داسې د ځان نه لاندې خلک هم شته ډیر لاندې خلک. او زه کله کله په دغه روډ باندې تیریږم نو اکثر داسې مشران وي ځان سره ماشومان راویستي وي. مونږ خلک ورته دا چنګړیان وایو زیاتره هم دا چنګړیان وي کنه او دا د پښتنو دا بورکی پیدا کړی وی او باز په کیسه مو خيار شویم دي دا چنګړیان خو سم تک تور تور وی او زمونږ دا پښتنو خو ماشاالله سپین دي نو غوی پوی شوی نو بس بورکی پیدا کړی نو باز نه پویږي نو ماغه کپړو نو لاسونو نه پته لګی انسان ته چې مړه دا ټیکه چنګړیان دي خو دا بورکی د پښتنو چولې دا خو باز په کیو خيار شوی دي لباس هم د پښتنو کړی دي لاسونو لا خپل چې کم دي نو بلیچم ور کړی وی نو پته نه لګی چې را دا پښتانه دي او چنګړ الله مې معاف کی بس دا غوی ټریک دي دا غوی ټارګټ دی د چانه پیسې اغستل. نو څو ته کله کله وایم چې د الله بندیانو په تمبوانو کې اوسېږئ نه در باندې د بجلی بل شته نه در باندې د ګیس بل شته صحیح ده په لاره کوڅو کې سار نه ماسخوتنه پورې وخت تېروئ نه کوکینګ کوئ نو چې الله علم دی چې په دا پیسو دوی څه کوي خو بس پیسه ده کنه خوږ شیز دی زه به داسې وایم چې ټوله دنیا یې لیونۍ کړې ده. نو زه اکثر په دا ګرمۍ کې ګورم نو دغه خلکو ځان سره ماشومان هم راغستي نو پته نشته چې په پښتو پوئږي که نه پوئږي خو مونږ ورته په پښتو کې وایو مای د خدای ومنه دا ماشوم خو کور کې پرېږې ده سوري ته یې کېنوه ماشوم هم په دا تک سور نوار کې ګرځوې که نه. نو په دغه تک سور نوار کې چې مونږ خلک چې کم دی نو فریادونه کو او دا خلک ګرځي نو به هر حال هغه خیرات خو ځان له یو خبره ده داغوی هغه کار خو ځان له یو خبره ده خو د الله بندیان خودي که نه لین مطلب انسانان دي او دومره دی تیز نور ته چې کم دی ګرځي نو دام انسانان دی په دی باندې ورس تیر شي شپه تیر شي هغه بیا له خبره ده چې اسه ابز دا زندگی د دوی سبا کیږي کنه. نو زندگی چې کم ده هغه د دی نوم نه دی ا زندگی ډیره زیاته قیمتي ده او دا وخت هم ډیر زیات قیمتي ده. نو هغه به هر حال داسې ضایع کول نه دی پکار چې څنګه دغه خلک ضایع کوي کنه. او داسې ډیر زمونږ پښتانه رونه خويند مشته الله نه غختل پکار دی الله رب العزت دې چې کم دی نو مونږ له پویا راکی. د خوګ نبی حضور صلی الله علیه و سلم حدیث مبارک ده وای چې یو انسان کله چاته لاس نیسی چاتم لاس نیسی کنه قیامت براشی خود د لاس براټول نشي. نو بس بیا تاسو وګورئ هغه خلک چې کم خلک خیر غواړي یا کم خلک فریادونه کوي یا کم خلک ډرامې کوي یا کم خلک اون پدی کی دي چې د بل نه بسنګ راو باسو غلا کوي غلط بیانی کوي سیدا دو نمبری کوي عمر تیر شي اون پدک پیسو دا حج لمزي اون پدک پیسو دا عمرې لمزي اون پدک پیسو باندې چې کم دی نو مطلب دا د روزې د پاره افطاریم کوي سحریم کوي خو دې طرف ته خیال نه وي بس داسې یو عذاب کې بیا مبتلا وي کنه چې ټول عمر په حلال او په حرام باندې نه وي روزه به نیولې سار نماز خوتنه پورې ناره به نهر به نو خو بیا ماخامې چې کله افطاری کوي نو په حرام باندې به افطاری کوي کنه. نو دادا چې الله نه غختل پکار دي انسانانو ته چې کم دی لاس نیول نه دي پکار د خپل بچوم خطربیت کول پکار دي د خپل د کور د زنانو هم خیال ساتل پکار دي نارینه سره هم قربانی کول پکار دي کچرته چا نارینه غریب دي بس غریبۍ کې د وخت تیر کی گزاره دیو کی خپل صادر سره د خپې او غزي صبر دیو کی او الله رب العزت چې کم دی نو هغه صبر کوونکو سره ملګری دی. بہرحال خبر میں دا کولے چھ گرمی خدا دے کہ ہی شک نشتا آو کسو کا پکورونو دی کدا کورنا بہر دی کپلار دی کپ دکانونو کی دی کپ پٹو کی دی نو دے کہ ہی شک نشتا چھ گرمی دا. نو دا گرمی دوجی سنس بیماریانی پا انسان باندے رازی سنس تکلیفات انسان تا رازی لکا گرمی کی راخی جی دا اغیر ډیر آسان علاج دی ځان له د مارکیټ نه اشما هربل سپری والی په 250 روپے ملاویږي او گرمه کو باندې کوي دغه شانتی چې کم دی د چا بدن پوخ شي ریشز پراشي ځان له اشما هربل سپری والی ریشز باندې اوکي د دینه علاوه چې کم دی کچرته کې کمزې دی سوزي अल्लाह दिन की सऊर उबो सरा ओ लगे दो गरम या सब बर्तन सरा ओ लगे दो तकलीफ दे दरता इश्मा हर्बल स्प्रे पे कवई कमजे खारख कई इश्मा हर्बल स्प्रे पे कवई एलर्जीम दा इश्मा हर्बल स्प्रे कवई खुलम पखदा खुल की दन न हम इश्मा हर्बल स्प्रे कवले शही दा हर्बल प्रोडक्ट दे 250 रुपए की मिलावेगी हर वर कूठी लोई कॉस्मेटिक स्टोर सरा मिलावेगी आउ चिकल नमा लंच कड़े दे पर 250 रुपए मिलावेगी ट्रंप दे नो दन दे खुदे दा दुनिया उजगार की सल लेवने चिकम दे नो दी खड़े दे सल जालिम दे यो मल के गोते बल मल के गोते टूल दुनिया घड़ा वड़ा कड़े दा नो दी टूल असरात व्यापक कारोबार बांधे राजी मौसमी असरात रजी लगा मतलब मौसम माने हो मसर गोरजी की सही था आओ जंग खुशीज ने देगा ना आओ दीन इलावा चिकम दे नो बिया दक शांति चिकम दे जमुंगा दा कारोबारू नो बांधे असरात गोरजी की आओ हर सगरानी की का गजू डबे दे का प्लास्टिकी बोतली दी का पदी के धन न कम बूटी अचवले की गी का कम इनग्रीडियंट दी हर सद मार्केट के शार्ट शी ग्रानमशी और शार्टमशी नो बिया दुमरा तकलीफ हुई कारोबारी खल को था दुमरा मुश्किल हुई छे अल्लाह ता पता था कल कल जद रेडियो वाला रुनो तो खबर को मगना छे कल से खबर कही नो जमुंगा कारोबारिया नो रुनो था चेरा बस ग्रानी राला और बस दा चल ले वाह चल ले बस उस बबाई रेड उचतो कहना नजर तेम छे दल्ला बंदा दार तू छेदा कारोबारी सड़े बचर तेजी पेट्रोल पता ग्रान छू पदम ग्रान छू सही था नूर शीजू ना ग्रान निशू पेट्रोल ग्रान छू पेट्रोल हम पता नहीं चले इस्तेमालीगी क नहीं इस्तेमालीगी जनरेटर होडेर कम तर चलेगी सोलर सिस्टम भी कहना सही था तब अखबल जरूरत द पारा चढ़ता पेट्रोल इस्तेमाल पर देखो हर स ग्रान छू हर स लगा मतलब कम शीजू ना दा अखली कम खरसई पागे के दद गटा खामश वाला नो जोर चढ़ता रसी बिया लाजमी खबर अखीरी आवाम तरसी कहना खो बस बर्दाश्त कहू अल्हम्दुलिल्लाह मुंह की अल्लाह चकम दे आगा बर्दाश्त पैदा कड़े दे और पस सख्त के चेसुक बर्दाशु की कहना नबिया आगा अल्लाह रब्बुल इज्जत रउचतयम और मख पौड़ान दीम बूजी यानी मतलब चकम द द वख मुकाबला कई द हालातों मुकाबला कई नो बहर हाल इश्मा हर्बल स्प्रे सलूर पिंजक लोशु पदी मार्केट की मिलावेगी बल्कि 2023 की माँ लॉन्च करे हुआ मुंग तया चिकल अजा मौलाना से मुंगा हज लतलू नो पा आगा काल माने दा मुंगा लॉन्च करा लग शांति में जोड़ा कड़ा बिया मुंगा लाड़ू हज ला बिया शाता इजाज चकम दे आवाजू न कवल छे दल्ला बंदिया नो हर्बल स्प्रे दा से पमंडा रवाना दा खलकम प्रीदी न सिंह चे जमुंगा उस इश्मा राइस फेस वॉश खलक वाड़ी आओ ता सुदा से लग जोड़ा कड़ा उलाड़े हज ला नो मुंगल चेरा मुंग मुंग तसे बतावा छे दा बद खल कुछ दुमर कुजी गी खल को लब दुमरा फायदा वर कई आओ एकदम बदा दुमरा मशहूरी गी मुंग होइजा यो म्याश चे पदे मशहूर औरतिया की लगी खल को तवर रसीदों की लगी खल की पी जनी नुमंगा बदा हज नारागलियो खबर हाल आगे दौरान किम चा सबर न कवलो का ना नो 2023 की माल अंच कड़े दा 23 24 25 दा 26 दे उमक का 250 रुपए कीमत दे पे नो इश्मा हर्बल स्प्रे इस्तेमाल वही दबाव सिर मरीज द पारा डेर फायदेमंद दा चाता औ दस्मादी की तकलीफ भी बेदबी दी माफी इश्मा हर्बल स्प्रे इस्तेमाल वही खोरे बे ना दबल लगवई सही दा खोलो दा पारा ना दा लगोलो दा पारा दा कुदरती जड़ी बूटो ना जोड़ा दा राजी गुरु फोन बिली करा सर पहले ने कालर सूख दी और द कम जेना रा सर अमल गिरी दी अस्सलाम वालेकुम जुबैर मामा स्तड़े मशी और पखेर राली सिंह की तबीयत दिखा दे बराबरी
1: अल्लाह दे बहार इकराम भाई औसत जुमे पर लहर सर पखेर आले
0: डेरा मेरा बानी दा तेरा तखारी छ लगे जुमे पोरस बने तम चरता बाजार ता नसे
1: बस डेर कम कुछ
0: जका चे दा अक्सर द जुमे पोरस बांधे दे कलो की चूटी भी कना कदा कोड़े दे का दा खोड़ बाजार दे या दा सुमरम बार हाल मर्दान दे चार सा दा नौशेरा नूर इलाकी दी या दा मर्दान सवाबी इलाके दा टोल दा मर्दान द जुमे पोरस बंदी भी
1: बस इकराम भाई मार्केट न ज्यादा कर बंद भी देर दुकानदारान रु नहीं चिकवी नो जुमे दरा की छुट्टी कई
0: सही जुबैर भाई सिंह की तबीयत दिखा दे पकोरे का दुकान है
1: न बस हजर के पकोर के इकराम भाई
0: दुकान के दे सी लगोले लगा ना माशाल्लाह सोलर सिस्टम ना खबर हूँ मकना माशाल्लाह ता जमुंग ना पहला सोलर सिस्टम लगो ले आओ पल्ला बाबर सहारा मरा तरा याद शिवे हाँ तू आया संगा ता माता ये खबर अकड़े वा ताविच दा सोलर सिस्टम कल वो लगे का ना नो द बिजली अगर कदर खत्म शी चे बल्ब बन का लेड बन का पके बन का नो जस हर द कमरे ना वतम ए सी लगे दले वा नुमा और पसे वर्रा बन को ए सी में बंदा नकड़ा मैं यहां से शीशो लगे दले द प्रेदा चे पत्ते हो लगी نو بیا په الله باور کستا خبر را یاد شو ما وی زبیر به ما ته دا خبر کړی و چې رکل ته سولر لګي نو بیا د بجلی دا قدر ختم شي چې لکه لیډ بند کا بل راځي پکې بند کا بل راځي لکه دا ایسی بندې کمرې ته لګېدلې ده نو سولر ماشاءالله ډېر خوشیز دی الله رب العزت دې هر چاله وس ور

0: खुजेफा कंपनी शिफा शैम्पू, खुजेफा कंपनी शिफा ब्यूटी क्रीम। जरूरी इस्तेमाल कई जी खप मख्स भी नहीं रही ना दे मख्स भी नवल गुड़ई दे मखना दुनी दुगीना डबीना तरजेरी खत्म कवल गुड़ई और अखपल मख्स भी नवल गुड़ई शिफा कॉस्मेटिक्स पाकिस्तान दावे इस्तेमाल कीजिए तुझे मखना दुने दुगीना डबीना तरसेरी लरीशी आओ मख मु तक स्पिन स्पिन तक स्पिन स्पिन तक स्पिन स्पिन जुड़शी दादे तुझे दे पुरा दवा ने नो ली देर सुपर डुपर हाई फाइव ब्यूटी क्रीम दे जी दाओ तुझे ना उम्मीद कवि ना दाओ तुझे ता शर्ती आंख को ला दर के भी। अस्सलाम वालेकुम।
1: وعلیکم السلام چه ما با چه تل صفات نہ کول تا زما پٹ پٹ وای بات نہ کول شاید خان وای تو دل ڈلائی وے ما با چه تل صفات نہ کول تا زما پٹ پٹ وای بات نہ کول یار خو جدا کڑو ما زان رنا ما با پسر دا یار جنگو نہ کول
0: ڈیر شو ڈیر زبردست ڈیر خوان دیو کہ اس در تو کہ واہ واہ واہ واہ
1: محبت اور کڑے لمان نفرت نہ کول ماں باور دیر پہاوے کڑے ہو ہوے پٹ پٹ ہے نا تو نہ کول ڈیر فیمس ہے بشیر تباشیر واہ واہ دیکھتا
0: واہ واہ
1: سہی
0: تو ٹھیک جی ڈیر خاندی وقت ڈیرا مزا ڈیر بھی رون بٹر میں سو بل گوڑے یا چاہتا سال مینا کا والا گوڑے ڈیرا منا کا سب
1: اللہ
0: حافظ ڈیرا ڈیرا مننا تھینک یو ویری مچ جی

0: Tërëj ma shemi zi, darë të uje e gjë për të shapër shi dhe të shaj u kësti di.
1: Gjana të shë të rëkëna për shapër ke hëmë ishma washing powder u kësti di.
0: Ishma washing powder, marëj mi zi mohë kur të national o multinational cup-naval washing powder vërivi. Kur shë aksar gilar të kishë dhe sërëngë sërë për uvrej.
1: Bilkul të rëkëna dhe gile vë har vahtë mëta haan kur shë këdale. Ho që kërëna me kur të ishma washing powder vërdal shë rikëdhe di, o shtul kur vëla në kvashul di.
0: अच्छा है मिस जी ब्याह कुर्ता जहर सर अवरो उदार तो ये या के पर इश्मा वॉशिंग पाउडर से सदा से खास खासियत थी
1: तारे खाना इश्मा वॉशिंग पाउडर खास खासियत दागा दी जे कपड़े सब युक्सले को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाकर सजूत की वो दिनोर सरफे पर इस्बात इश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सब ही पवात लोसीना न खर पवी
0: शाम इस जी के दम रक्षला रिजल्ट ये दाई दार तो ये दाव मत चेरता मिला बीजी
1: तारे खाना दाव तो दफ बने गलशे आंद्रन ला की गेट जान से बे गाले पर से मार्केट से देश में मेन डिस्ट्रीब्यूटर हाफिज जहीर साहब सर उधर से मिला बीजी
2: दुकान हमरा नहिर दे औ क्रीमो नुमा हमरा नहिर वा साकी बस सदा सड़िया पुरुषा शॉपिंग सेंटर अंबिरी के लिए तरोशा जिदरला इश्मा फार्मूला ब्यूटी क्रीम दरकम نپکی دا سیرمو مکس کولو ضرورتشتا او نا ویتامن کپسولو او گرانتای سربا خوراکایتا مخ در تصفکوی انشاءالله
3: واه اشما فرمولا بیوٹی کریم زنده باد